0: और उनको दीन के बारे में दलीलें अता की तो उन्होंने जो इख्तलाफ किया तो इल्म आ चुकने के बाद आपस की जिद से किया, बेशक तुम्हारा परवरदिगार कयामत के दिन उनमें उन बातों का जिनमें वो इख्तलाफ करते थे फैसला करेगा।
1: ثم جعلناك على شريعة من الأمر فاتبعها ولا تتبع أهواء الذين لا يعلمون
0: پھر ہم نے تم کو دین کے کھلے رستے پر قائم کر دیا تو اسی رستے پر چلے چلو اور نادانوں کی خواہشوں کے پیچھے نہ چلنا।

0: आप सुन रहे हैं FM 92.6 UCP की दुनिया।
1: सामईन, वक्फे के बाद एक बार फिर खुश आमदीद।
2: वक्फे पर जाने से पहले हम गुफ्तगू कर रहे थे आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी के तबलीग के मराहिल की। अब दूसरा मरहला, खुली तबलीग। इस बारे में सबसे पहले अल्लाह ताला का यह कौल नाजिल हुआ, आप सल्लल्लाहु अलैहि वसल्लम अपने नज़दीक तरीन कराबतदारों को अजाब इलाही से डराइए। ये सूरह शुअरा की आयत है और इस सूरह में सबसे पहले हज़रत मूसा अलैहिस्सलाम का वाक़या बयान किया गया है, यानी ये बताया गया है कि किस तरह हज़रत मूसा अलैहिस्सलाम की नबूवत का आगाज़ हुआ। फिर आखिर में इन्होंने बनी इसराइल समेत हिजरत करके फिरौन और कौम फिरौन से निजात पाई और फिरौन व आले फिरौन को गर्क किया गया। बलफ्स दीगर ये तस्करा इन तमाम मराहिल पर मुश्तमिल है जिनसे हज़रत मूसा अलैहिस्सलाम फिरौन और कौम फिरौन को अल्लाह के दीन की दावत देते हुए गुजरे थे। ये ख्याल है कि जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अपनी कौम के अंदर खुलकर तबलीग करने का हुक्म दिया गया तो इस मौके पर हज़रत मूसा अलैहिस्सलाम के वाक़े की ये तफसील इसलिए बयान कर दी गई ताकि खुलम खुला दावत देने के बाद जिस तरह की तकजीब और जुल्म ज्यादती से साबका पेश आने वाला था इसका एक नमूना आप सल्लल्लाहु अलैहि वसल्लम और सहाबाए कराम के सामने मौजूद रहे। दूसरी तरफ इस सूरा में पैगम्बरों को झुटलाने वाली अकवाम मसलन फिरौन और कौम फिरौन के अलावा कौम नूह, आद, समूद, कौम इब्राहिम, कौम लूत और असहाबुल ऐका के अंजाम का भी जिक्र है। इसका मकसद गालिबन ये है कि जो लोग आपको झुटलाएं इन्हें मालूम हो जाए कि तकजीब पर इसरार की सूरत में इनका अंजाम क्या होने वाला है और वो अल्लाह ताला की तरफ से किसी किस्म के मुआखजे से दो चार होंगे। नेज अहले ईमान को मालूम हो जाए कि अच्छा अंजाम इन्हीं का होगा, झुटलाने वालों का नहीं। कराबतदारों में तबलीग। बहरहाल इस आयत के नजूल के बाद नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने पहला काम ये किया कि बनी हाशिम को जमा किया। इनके साथ बनी मुतलिब बिन अब्द मनाफ की भी एक जमात थी, कुल 45 आदमी थे, लेकिन अबू लहब ने बात लपक ली और बोला, देखो ये तुम्हारे चचा और चचेरे भाई हैं, बात करो लेकिन नादानी छोड़ दो और ये समझ लो कि तुम्हारा खानदान सारे अरब से मुकाबले की ताब नहीं रखता और मैं सबसे ज्यादा हकदार हूँ कि तुम्हें पकड़ लूँ, बस तुम्हारे लिए तुम्हारे बाप का खानवदा ही काफी है और अगर तुम अपनी बात पर कायम रहे तो ये बहुत आसान होगा कि कुरैश के सारे कबाइल तुम पर टूट पड़ें और बकिया अरब भी इनकी इमदाद करें। फिर मैं नहीं जानता कि कोई शख्स अपने बाप के खानवदे के लिए तुमसे बढ़कर शर और तबाही का बायस होगा। इस पर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने खामोशी इख्तियार कर ली और इस मजलिस में कोई गुफ्तगू ना की। इसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने इन्हें दोबारा जमा किया और इरशाद फरमाया, सारी हम्द अल्लाह के लिए है, मैं इसकी हम्द करता हूँ और इसी से मदद चाहता हूँ, इस पर ईमान रखता हूँ, इसी पर भरोसा करता हूँ और ये गवाही देता हूँ कि कोई अल्लाह के सिवा इबादत के लायक नहीं, वो तन्हा है, इसका कोई शरीक नहीं। फिर आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने फरमाया, रहनुमा अपने घर के लोगों से झूठ नहीं बोल सकता, उस खुदा की कसम जिसके सिवा कोई माबूद नहीं, मैं तुम्हारी तरफ खसूसन और लोगों की तरफ अमूमन अल्लाह का रसूल हूँ, बाखुदा तुम लोग इसी तरह मौत से दोचार होगे जैसे सो जाते हो और इसी तरह उठाए जाओगे जैसे सोकर जागते हो, फिर जो कुछ तुम करते हो इसका तुमसे हिसाब लिया जाएगा, इसके बाद या तो हमेशा के लिए जन्नत है या हमेशा के लिए जहन्नुम। इस पर अबू तालिब ने कहा, हमें तुम्हारी मावनत किस कदर पसंद है, तुम्हारी नसीहत किस कदर काबिले कबूल है और हम तुम्हारी बात किस कदर सच्ची जानते मानते हैं और ये तुम्हारे वालिद का खानवदा जमा है और मैं भी इनका एक फर्द हूँ, फर्क इतना है कि मैं तुम्हारी पसंद की तकमील के लिए इन सब से पेश पेश हूँ, لہٰذا تمہیں جس بات کا حکم ہوا ہے اسے انجام دو، باخدا میں تمہاری مسلسل حفاظت و آنت کرتا رہوں گا، البتہ میری طبیعت عبد المطلب کا دین چھوڑنے پر راضی نہیں۔ ابو لہب نے کہا، خدا کی قسم یہ برائی ہے، اس کے ہاتھ دوسروں سے پہلے تم لوگ خود ہی پکڑ لو۔ اس پر ابو طالب نے کہا، خدا کی قسم جب تک جان میں جان ہے ہم ان کی حفاظت کرتے رہیں گے۔ کوہ صفا پر جب نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے اچھے طریقے سے اطمینان کر لیا کہ اللہ کے دین کی تبلیغ کے دوران ابو طالب ان کی حمایت کریں گے، تو ایک روز آپ صلی اللہ علیہ وآلہ وسلم نے کوہ صفا پر چڑھ کر یہ آواز لگائی، یا سبا ہا ہو۔ یہ پکار سن کر قریش کے قبائل آپ صلی اللہ علیہ وآلہ وسلم کے پاس جمع ہو گئے، اور آپ صلی اللہ علیہ وآلہ وسلم نے انہیں خدا کی توحید، اپنی رسالت اور یوم آخرت پر ایمان لانے کی دعوت دی۔ اس واقعے کا ایک ٹکڑا صحیح بخاری میں ابن عباس رضی اللہ تعالی عنہ سے اس طرح مروی ہے، جب وحی نازل ہوئی تو نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے کوہ صفا پر چڑھ کر بطون قریش کو آواز لگانی شروع کی، اے بنی فہر، اے بنی عدی، یہاں تک کہ سب کے سب اکٹھے ہو گئے، حتیٰ کہ اگر کوئی آدمی خود نہ جا سکتا تھا تو اس نے اپنا قاصد بھیج دیا کہ دیکھے کہ معاملہ کیا ہے۔ غرض قریش آ گئے، ابو لہب بھی آ گیا۔ اس کے بعد آپ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، تم لوگ یہ بتاؤ، اگر میں یہ خبر دوں کہ ادھر وادی میں شاہ سواروں کی ایک جماعت ہے جو تم پر چھاپا مارنا چاہتی ہے، تو کیا تم مجھے سچا مانو گے؟ لوگوں نے کہا، ہاں ہم نے آپ پر سچ ہی کا تجربہ کیا ہے۔ آپ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، اچھا تو میں تمہیں ایک سخت عذاب سے پہلے خبردار کرنے کے لیے بھیجا گیا ہوں۔ اس پر ابو لہب نے کہا، تو سارے دن غارت ہو، تو نے ہمیں اسی لیے جمع کیا تھا؟ اس پر سورہ لہب نازل ہوئی، ابو لہب کے دونوں ہاتھ غارت ہوں اور وہ خود غارت ہو۔ اس واقعے کا ایک اور ٹکڑا امام مسلم نے اپنی صحیح میں ابو ہریرہ رضی اللہ تعالی عنہ سے روایت کیا ہے، وہ کہتے ہیں کہ جب آیات نازل ہوئی تو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے پکار لگائی، یہ پکار عام بھی تھی اور خاص بھی۔ آپ صلی اللہ علیہ وآلہ وسلم نے کہا، اے جماعت قریش، اپنے آپ کو جہنم سے بچاؤ، اے بنی کعب، اپنے آپ کو جہنم سے بچاؤ، اے محمد کی بیٹی فاطمہ، اپنے آپ کو جہنم سے بچا، کیونکہ میں تم لوگوں کو اللہ کی گرفت سے بچانے کا کچھ بھی اختیار نہیں رکھتا، البتہ تم لوگوں سے نسب و قرابت ہے، جنہیں میں باقی اور تر و تازہ رکھنے کی کوشش کروں گا۔ یہ بانگے دار غائط تبلیغ تھی، رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے اپنے قریب ترین لوگوں پر واضح کر دیا کہ اب اس رسالت کی تصدیق ہی پر تعلقات موقوف ہیں، اور جس نسلی اور قبائلی عصبیت پر عرب قائم ہیں وہ اس خدائی انذار کی حرارت میں پگھل کر ختم ہو چکی ہے۔ سامعین، یہ تبلیغ کے مراحل تھے۔ اس تبلیغ کے بعد مشرکین کا رد عمل کیا تھا، اس پر انشاءاللہ اگلی نشست پر بات ہوگی۔ اس کے ساتھ ہی قاسم بھٹی کو دیجیے اجازت، اللہ نگہبان۔
0: آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا۔

0: Broadcasting from University Studios, where knowledge is empowerment. This is Match 2.6.
1: एक नया अंदाज,
2: एक नई सोच,
1: एक नई पहचान,
2: एक नई लगन।
1: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
2: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
1: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस और तकरार हो आने वाले वक्त की।
2: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP No. 1।
1: जब मिलती है लगन,
2: मेहनत,
1: कामयाबी और खुलूस,
2: तो बनती है
1: यूसीपी की दुनिया।
2: आप सुन रहे हैं FM 92.6।
1: सुनते रहिए।
3: बिस्मिल्लाह रहमान रहीम। अस्सलाम वालेकुम मेरे मोहतरम सामईन, एक दफ़ा फिर आपकी खिदमत में हाजिर हूँ। डॉक्टर सैयद करार हैदर आपका मेज़बान हमेशा की तरह। आज हम एक नए डिपार्टमेंट के साथ हाजिर हुए हैं। डिपार्टमेंट तो पुराना है लेकिन रिकॉर्डिंग में नया है, जिसका नाम है डिपार्टमेंट ऑफ मैथमेटिक्स, जो कि कुदरत की ज़बान जिसमें लिखा जाता है ना, वो मैथमेटिक्स है। और मैं खुशनसीब हूँ कि आज हमारे साथ स्टूडियो में मौजूद हैं मैथमेटिक्स के हेड ऑफ़ द डिपार्टमेंट, नन अदर देन डॉक्टर शाहिद सईद सिद्दीकी साहब, जिनका एक बहुत तवील तजुर्बा है, खुद ही बताएंगे। उनके साथ हमारी दो बच्चियाँ, मेरे नज़दीक तो बच्ची हैं क्योंकि मेरे हाथों से इनकी सिलेक्शन हुई, एक हैं मिस सबा नईम और उनके साथ मौजूद हैं मिस रोशा ताहिर। तो आइए बग़ैर किसी तवक्कुफ़ के अपने प्रोग्राम का आगाज़ करते हैं। डॉक्टर साहब, यानी मेरी मुराद डॉक्टर शाहिद सईद सिद्दीकी से है। डॉक्टर साहब, आप मुझे अपना मुख्तसरन तारुफ करवाइए, डेढ़ से दो मिनट, कि आपने अपने तालीमी सफ़र का आगाज़ कैसे किया।
4: शुक्रिया, बहुत बहुत मुझे मौका मिला है। मैंने पंजाब यूनिवर्सिटी से MSc की और फिर ब्रूनेल यूनिवर्सिटी लंदन से PhD की, और पंजाब यूनिवर्सिटी ही में कंटिन्यू रहा। और मैं वहाँ मुझे HSC बेस्ट यूनिवर्सिटी टीचर अवार्ड भी पंजाब यूनिवर्सिटी की तरफ से मिला, और पहले बैच में टेन्योर्ड प्रोफेसर की हैसियत से और चेयरमैन की हैसियत से मैं रिटायर हुआ। उसके बाद मैंने डायरेक्टर जनरल अब्दुल सलाम स्कूल ऑफ मैथमेटिकल साइंसेस में दो साल रहा, और 2017 मार्च में FOIT में UCP ज्वाइन किया, और आजकल मैं यहाँ मैथमेटिक्स में HOD हूँ। और हमारा ये जो मैथमेटिक्स डिपार्टमेंट है, ये सेंट्रलाइज्ड मैथमेटिक्स डिपार्टमेंट है, और बहुत बड़ी टीम है हमारी। हमारे फैकल्टी मेंबर्स भी 23 फैकल्टी मेंबर्स हैं, जो मेरे ख्याल में दूसरे डिपार्टमेंट्स के नस्बत भी ज़्यादा हैं, क्योंकि हम UCP के 8 फैकल्टीज़ को कैटर कर रहे हैं। और इन फैकल्टीज़ में 180 के करीब हमारे सेक्शन हो जाते हैं तमाम फैकल्टीज़ में। 9 हमारे PhD फैकल्टी मेंबर हैं 23 में से, और 13 जो हैं वो नॉन PhD हैं। 30 के करीब विजिटिंग फैकल्टी भी हम देख रहे हैं। और हमारे जो प्रोग्राम यहाँ ऑफ़र किए जा रहे हैं वो BS मैथमेटिक्स है, MPhil और PhD मैथमेटिक्स भी चल रहा है, और आइंदा हमारा प्रोग्राम BS मैथमेटिक्स विद डेटा साइंस ऑफ़र करने का।
3: बहुत शुक्रिया डॉक्टर साहब। जैसे कि मैंने आपको अपने इंट्रो में बताया, डॉक्टर साहब तो ख़ुद अपनी ज़ात में एक जहान आबाद किए हुए बैठे हैं, और हम खुशनसीब हैं कि हमें इस तरह के तजुर्बाकार और काबिल हेड ऑफ़ द डिपार्टमेंट की खिदमात हासिल हैं। अब मैं जानना चाहूँगा, क्योंकि कहते हैं ना कि वजूद जन से है तस्वीर कायनात में रंग, तो हमारी दोनों बच्चियाँ ये बैठी हैं, ये कायनात में रंग का बायस हैं। और मैं अब जिनसे सवाल करूँगा वो हैं मिस रोशा ताहिर। और मुझे ये एजाज़ हासिल है, जब मैं फैकल्टी ऑफ इंफॉर्मेशन टेक्नोलॉजी में होता था तो इन दोनों बच्चियों को, यानी मिस रोशा ताहिर, उनके साथ जो मिस सबा नईम बैठी हैं, मेरे होते हुए ही आई थी। मैं बग़ैर किसी तवक्कुफ़ के मिस रोशा ताहिर से पूछना चाहूँगा कि आपने कब ज्वाइन किया FOIT, और आप कब मुंतकिल हुई, शिफ्ट हुई यहाँ FOST में।
5: السلام علیکم. سو دس از روشا داہے. جیسے سر نے بہت زیادہ اچھا تعارف کروا دیے اس کی حقدار شاید میں نہیں ہوں, لیکن پنجاب یونیورسٹی سے میں نے ایم فل گریجویٹ کیا تھا 2018 میں. اینڈ دین دی فرسٹ جاب دیٹ آئی اپلائیڈ فار واز ایٹ جی یو سی پی, اینڈ الحمد للہ آئی گاٹ سلیکٹڈ. سو اس میں ایک انٹرسٹنگ چیز یہ ہے کہ ڈاکٹر شاہد سعید صدیقی واز مائی ٹیچر ایٹ پنجاب یونیورسٹی وین آئی واز ان مائی ففتھ سیمسٹر. اس میں سر ٹاٹ می ٹوپالوجی, اینڈ ابھی تک میں یہی کہتی ہوں کہ سر شاہد سے بیسٹ ٹیچر مجھے آج تک نہیں ملا ہے, اینڈ ہز وے آف ٹیچنگ از جسٹ سو آؤٹ اسٹینڈنگ دیٹ اٹ انسپائرڈ می ٹو اپلائی فار ٹیچنگ. اس ٹیچنگ جاب میں آنے کا ریزن ہی سر شاہد ہے, میرے لیے ایک انسپریشن ہے. سو 2018 میں آئی اپلائیڈ ان یونیورسٹی آف سینٹرل پنجاب, اینڈ دین آئی گاٹ سلیکٹڈ ایز وزٹنگ لیکچرر, اینڈ دین آفٹر ون ایئر الحمد للہ آئی گاٹ سلیکٹڈ ایز پرماننٹ لیکچرر ان فیکلٹی آف سائنسز وچ از ناؤ فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی. اینڈ دین آفٹر اے ایئر اینڈ اے ہاف اٹ واز ایکسپینڈیڈ ان ٹو فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی, اینڈ ناؤ مارچ 2 مارچ کو کچھ ڈیز بعد میں 6 ایئرز ہو جائیں گے مجھے یو سی پی میں الحمد للہ. اینڈ اب مجھے لگتا ہے کہ یہ بہت جلدی ٹائم گزر گیا ہے, 6 ایئرز بہت زیادہ ہوتے ہیں, اینڈ more than half a decade, but it's been an amazing experience alhamdulillah.
3: Ms. Rosha, jaise ki aapne apne taarufi kalamat mein bataya ki aapka pehla tajurba padhane ka UCP mein tha,
5: yes sir,
3: aur FYT mein aapne padhaya mathematics department mein. main apne samayin ke fayde ke liye ye puchna chahunga ki jab pehle din classroom mein gayi to wo kaisa tajurba tha uske bare mein hame bataiye 2 se 3 minute aapke paas hai.
5: سر 2018 میں وین آئی گریجویٹڈ آئی واز جسٹ 24 ایئرز اولڈ, اینڈ 2 منتھس پہلے میں گریجویٹ ہوئی تھی, اینڈ اسٹوڈنٹس جن کو میں پڑھا رہی تھی وہ میرے سے 2-3 سال چھوٹے تھے, اینڈ لیکن آئی فیل پراؤڈ دیٹ مجھے ان کو لے کر چلنے میں, ان کو ہینڈل کرنے میں الحمد للہ کوئی مسئلہ نہیں ہو. آئی واز گیون 7 سیمسٹر, اینڈ الحمد للہ فرسٹ ڈے سے اینڈ تک کوئی ڈسپلنری ایشو نہیں ہوا, اینڈ آئی اسٹارٹڈ لرننگ فرام ڈے 1. میں صرف یہ نہیں ہے کہ اسٹوڈنٹس تک آپ نے نالج ٹرانسفر کرنا ہے, میرا یہ ہوتا ہے کہ میں جتنا ان سے لرن کر سکوں, کیونکہ کہتے ہیں نا کہ جو آپ کی نیکسٹ جنریشن ہوتی ہے وہ آپ سے 10 ایئرز اہیڈ ہوتی ہے, تو ان سے ہم جتنا لرن کر سکتے ہیں کرنا چاہیے, نہ کہ یہی سمجھنا چاہیے کہ ہمیں سب کچھ آتا ہے. تو ان 6 ایئرز میں میرا انٹرسٹ اور ڈیولپ ہو گیا کہ میتھمیٹکس کیونکہ ہر جگہ پہ ہوتا ہے, ہر سائنس میں ہر فیلڈ میں اس کی بیسز ہوتی ہے, جو انفارمیشن ٹیکنالوجی میں میرا انٹرسٹ ڈیولپ ہو گیا اس کے ساتھ کہ میں نے اس میں پروگرامنگ لینگویجز سیکھنا اسٹارٹ کر دی, اینڈ اس ٹیچنگ کریئر میں میں نے اپنے اکیڈیمک کریئر سے زیادہ سیکھا ہے. سو اینڈ ابھی بھی میں لرن کر رہی ہوں کہ آئی وش ٹو ڈیولپ نیو اسکلس, اینڈ اس کو پھر امپلیمنٹ کر کے اور ٹیچنگ اسٹائل میں بھی جو میں پہلے ایکسپیرئنس کرتی تھی کہ ہمارے ٹیچرس کو تھوڑا ڈفرینٹ پڑھانا چاہیے, اس کو یہاں پہ یو سی پی میں امپلیمنٹ کرنا بہت مطلب اچھا لگتا ہے, کیونکہ یہاں پہ جو انوائرمنٹ ہے نا بہت زیادہ کمفرٹیبل ہے, نان ٹاکسک انوائرمنٹ ہے کہ یہاں پہ آپ کو you are heard here. اگر آپ کوئی اوپینین دے رہے ہیں تو اس کو بہت اچھے طریقے سے سنا جاتا ہے اور پھر اس کو امپلیمنٹ بھی کیا جاتا ہے اگر وہ آبویسلی ویلڈ ہو تو.
3: اب ہم چلتے ہیں ایک بریک کی طرف, اور کہیں مت جائیے گا, سنتے رہیے گا FM 92.6 UCP کی دنیا.

0: Broadcasting from University Studios.
1: Where knowledge is empowerment.
0: This is
2: 92.6.
3: वेलकम बैक टू FM 92.6 UCP की दुनिया। तो आज हम बात कर रहे थे कि बुनियादी तौर पे क्या फ़र्क होता है एक लीडर में और एक टीम मेंबर में। तो हम डिफरेंट क्वालिटीज़ और अबिलिटीज़ को डिस्कस कर रहे थे। इसी के साथ साथ हमारे पास नहायत ज़रूरी एक क्वालिटी आप ही आई है सामने और मैं आप ज़रूर आप तमाम आप आपसे डिस्कस करना चाहूँगा, दैट इज़ द कॉन्फिडेंस। कॉन्फिडेंस होता क्या है और कॉन्फिडेंस आता कैसे है, ये बेहद ज़रूरी है जानना। देखिए, एक पावर है, दैट इज़ कॉल्ड सेल्फ अश्योरेंस। सेल्फ अश्योरेंस इज़ द पावर जो आपको कॉन्फिडेंस देती है। अगर आप अपनी ज़ात के बारे में अश्योर हैं, आप इस चीज़ के बारे में अश्योर हैं कि जो मैं करने जा रहा हूँ वो ये प्लान है मेरा, ठीक है, उसके बारे में स्ट्रेटजी मेरी ये है, ठीक है, अगर मैं क्रिटिकल थिंकिंग करूँ तो उसका एनालिसिस ये निकलेगा, तो अगर आप अश्योर हैं अपने बारे में, आप जानते हैं कि मेरी ज़ात ये कर सकती है, तो वो चीज़ आपको कॉन्फिडेंस देती है। वहाँ से आपके अंदर कॉन्फिडेंस आता है और कॉन्फिडेंट बॉडी, कॉन्फिडेंट लीडर ही हमेशा लीड कर सकता है। सो अगर आप लीड करने जा रहे हैं, आपके पास कॉन्फिडेंस होना बेहद ज़रूरी है। और याद रखिएगा, नॉलेज आपको कॉन्फिडेंस देता है। अगर आपके जो प्लान है उसके बारे में आपके पास अच्छा नॉलेज है तो आप एक कॉन्फिडेंट इंसान हैं, आप कॉन्फिडेंस से अपनी टीम को लीड कर सकते हैं। सो लीड करने के लिए कॉन्फिडेंस होना बेहद ज़रूरी है। एक और पावर है, हमें बहुत से छोटे छोटे मवाकों में ये देखने को मिलती है कि लीडर अकाउंटेबिलिटी पावर के साथ होता है। लीडर के पास अकाउंटेबिलिटी बहुत ज़्यादा होती है, वो हमेशा अकाउंटेबल होता है कि मैंने अगर ये कर दिया उसके असरात ये होंगे और उन असरात की वजह से जो मुझे प्रॉब्लम्स फेस करना पड़ेंगी वो ये हैं, लेकिन मैंने ये इनिशिएटिव ले जाना है, ठीक है। आपके पास सक्सेस, आपके पास लॉस की अकाउंटेबिलिटी होना ज़रूरी है। आप कोई काम करने जा रहे हैं, आप एक सोशल मीडिया पे अगर आप एक आईडी बनाना चाह रहे हैं, आप कुछ भी करना चाह रहे हैं, सो उसके लॉसेस आपको क्या नुकसान होंगे, उसके क्या फ़ायदे होंगे, इनकी अकाउंटेबिलिटी आपको होना बेहद ज़रूरी है। और लीडर के पास अकाउंटेबिलिटी होती है, वो कोई भी काम करने जा रहा होता है, कोई जॉब ज्वाइन करने जा रहा होता है, तो वो अकाउंट कर लेता है कि मैंने अगर इस जॉब को ज्वाइन किया तो मुझे इसका नुकसान ये होगा, अगर मैंने इस जॉब को ज्वाइन किया तो मुझे इसका फ़ायदा ये होगा। अब वो अकाउंट करके चलता है कि अगर मैंने इस जॉब को ज्वाइन कर लिया है इसका फ़ायदा मुझे ज़्यादा है या ज़्यादा नुकसान है। सो अगर आप बीइंग अ स्टूडेंट हैं, लीडरशिप क्वालिटीज़ को लर्न कर रहे हैं, तो आपको बेसिक ये पता होना चाहिए कि आपको अकाउंट करके चलना है अपनी ज़िंदगी के हर फैसले को। जब आप ज़िंदगी के हर फैसले को अकाउंट करके चलेंगे तो आपको मालूम पड़ेगा कि मेरा कौन सा फ़ैसला माजी में गलत था, मेरा कौन सा फ़ैसला मुस्तकबिल के लिए दुरुस्त होगा। सो ये क्वालिटी ही आपको आगे ज़िंदगी में ले जाएगी। इसी के साथ साथ हम अगर बात करें स्ट्रैटेजिक थिंकिंग की, क्या स्ट्रैटेजिक थिंकिंग क्या होता है, तो स्ट्रैटेजिक थिंकिंग बेसिकली एक इफ़ेक्टिव लीडर जो होता है वो इस चीज़ का एबल होता है कि वो स्ट्रैटेजी को डिज़ाइन कर सके, प्लान को डिज़ाइन कर सके। अगर वो अपनी टीम के लिए एक अच्छा प्लान ही नहीं डिज़ाइन कर सकता तो वो लीडर नहीं है। अगर वो टीम को बता नहीं सकता कि आपने अगर इस रास्ते पे चलना है तो आगे से आपको इस रास्ते से मुड़ के इस एबिलिटी को अडॉप्ट करना है, ऐसे ऐसे आपको ज़िंदगी में चलना है, अगर वो अपनी टीम को ये स्ट्रैटेजी ही नहीं डिज़ाइन करके दे सकता कि आपने इस काम को इस तरीक़ेकार से करना है, तो वो एक लीडर नहीं है। लीडर के पास हमेशा एक स्ट्रॉन्ग प्लान होता है, वो हमेशा उस प्लान के मुताबिक चलता है, एक स्ट्रेटेजिक थिंकिंग पॉइंट ऑफ व्यू से जिंदगी को चलाता है कि मैंने जिंदगी को इस तरीकाकार से चलाना है, मैंने अपनी टीम को इस तरीकाकार से चलाना है, मैंने अपनी टीम के सामने ये प्लान रखना है, उनकी राय को भी अडॉप्ट करना है क्योंकि अडेप्टेबिलिटी के साथ चल रहा हूं, और फिर अगर कोई मसला आ रहा है, कोई प्रॉब्लम आ रहा है टीम में या कोई वर्कआउट में प्रॉब्लम आ रहा है, तो उस प्रॉब्लम की जगह पर खुद खड़े होना है, खुद वहां स्टैंड करना है। अगर आपकी टीम मिसाल के तौर पे आप एक क्लब को रन कर रहे हैं और आपको अपनी जो प्रेजेंटेशन है वो कहीं प्रेजेंट करनी है कि यहाँ ये चीज़ हम प्रेजेंट करने जा रहे हैं, आपकी टीम प्रेजेंट कर रही है लेकिन टीम कहती है कि यहाँ हम लैक कर रहे हैं, यहाँ हम गलती कर चुके हैं, यहाँ से हमें डांट पड़ेगी, तो बीइंग अ लीडर आप खुद सामने आए, यार देखो आप मेरी टीम हो, मैं वो डांट देखूंगा, मैं उस चीज़ पर डिबेट करूंगा, मैं सामने आके लड़ूंगा। हमेशा लीडर ऐसा होता है, लीडर कहता है कि जो मसले हैं, जो प्रॉब्लम्स हैं वो मैं अपने कांधों पे लेता हूँ, मैं उस चीज़ को सॉल्व करूँगा। सो हमेशा एक स्ट्रैटेजिक थिंकिंग के साथ लीडर हमेशा वो इनिशिएटिव लेता है और करके दिखा देता है। ایک اور ہمارے پاس نہایت اہم اور ضروری آپ کہہ لیں ایک ابلٹی ہے, دیٹ از دا ایموشنل انٹیلیجنس, جسے EI بھی کہا جاتا ہے. ایموشنل انٹیلیجنس از دیٹ بینگ آرجی. اگر آپ تمام احباب سے گفتگو کروں تو زندگی میں ایسے بہت سے مواقع آ جاتے ہیں کہ جیسے اب مائک کے سامنے میں بیٹھا ہوں, موبائل میرے ہاتھ میں ہے, مجھے اچانک ایک کال آتی ہے, اللہ نہ کرے میرے کسی قریبی انسان کو کوئی مسئلہ بن جاتا ہے, کوئی ڈیتھ ہو جاتی ہے, تو مجھے آن مائک یہ چیز کبھی بھی پریزنٹ نہیں کرنی کہ دیکھیں میری اس انسان کی ڈیتھ ہو گئی ہے. دیٹ از دا ایموشنل انٹیلیجنس, دیٹ از دا ایموشنل اسٹیبلٹی. اور یہ سمجھنا لیڈر کو بے حد ضروری ہے کہ آپ کے ارد گرد کی جو چیزیں ہیں جو آپ کی ذات پہ اثرات کرتی ہیں, ان چیزوں سے بچ کے آپ نے اپنے ورک آؤٹ کو کیسے ایموشنلی سٹیبل اور ایموشنل انٹیلیجنس کی پاور سے لے کے چلنا ہے. آپ کی جو آپ کی ورک آؤٹ ہوتا ہے نا, آپ کی جو محنت ہوتی ہے یا آپ کا جو مین ورک ہوتا ہے, اس میں آپ کو ایموشنلی بیلنس رہنا ہوتا ہے, آپ کو ڈائیورٹ نہیں کرنا ہوتا. مثال کے طور پہ میں ایک ٹیم کو رن کر رہا ہوں, میری ٹیم میں 5 لوگ ہیں, 2 لوگ ایسے ہیں جو میرے ساتھ بچپن سے چل رہے ہیں اور میرے بچپن کے دوست ہیں, 3 لوگ ایسے ہیں جو جنہوں نے بعد میں جوائن کیا ہے. تو ایموشنلی مجھے اس چیز پہ سٹیبل ہونا چاہیے کہ میں نے 5 کے حقوق کو برابر رکھنا ہے, میں نے 5 کو برابر لے کے چلنا ہے, میں نے کسی کو ترجیح نہیں دینی, اور بغیر ترجیح دیے مجھے اس ٹیم کو لے کے چلنا ہے. تو اگر آپ کے اندر ایموشنل سٹیبلٹی ہے تو آپ ایک اچھے لیڈر ہیں, اور اگر آپ میں نہیں ہے تو اس کو بلڈ کرنا چاہیے, تاکہ اگر آپ ایک ٹیم میں کام کر رہے ہیں, آپ کو کچھ لیڈ کرنے کے لیے دیا جاتا ہے, تو آپ اس کو اچھے طریقے سے لیڈ کر سکیں. ایک نہایت اہم جو کوالٹی ہم سب میں ہونی چاہیے میں تو کہتا ہوں, اور ایک لیڈر میں تو بے حد ضروری کوالٹی ہے, وہ چیز وہ ہے کریج. آپ میں کریج ہونی چاہیے. دیکھیں آپ اپنی ذات کو انڈینجر کر سکتے ہیں, آپ اپنی ٹیم کو انڈینجر نہیں کر سکتے. ہم مسلح افواج میں بھی یہ چیز دیکھتے ہیں کہ جب ایک آپریشن ہو رہا ہوتا ہے, اور میں بذات خود میری فیملی ایک آرمی بیک گراؤنڈ سے ہے, اور میں یہ چیز جانتا ہوں کہ جب آپریشن میں آپ اترتے ہیں, اگر آپ ایک سپاہی ہیں, اگر آپ ایک سولجر ہیں, تو ہمیشہ آپ اپنے کپتان کے پیچھے ہی چل رہے ہوتے ہیں. آپ کا کپتان یہ نہیں ہوتا کہ آپ میں کریج نہیں ہے, آپ میں کریج ہوتی ہے, آپ ایک سپاہی ہیں, آپ ایک سولجر ہیں, آپ میں کریج ہوتی ہے کہ میں نے آگے نکل کے لڑنا ہے. دیکھیں سولجر جو ہوتا ہے بنیادی طور پہ زیادہ ہمیں جو معلوم پڑتا ہے وہ یہی ہے کہ وہ ایک ایسے علاقے رورل علاقے سے بلانگ کرتا ہوتا ہے, ایک ولیج سے بلانگ کرتا ہے, ایک گاؤں کے علاقے سے بلانگ کرتا ہے, اس کا جسمانی طور پہ وہ زیادہ مضبوط ہوتا ہے. پھر کیوں وہ پیچھے لڑ رہا ہوتا ہے اور کپتان آگے ہو کے گولیوں کے سامنے لڑ رہا ہوتا ہے؟ کپتان تو ایک پڑھا لکھا بچہ ہوتا ہے جو کہ نیا نیا ٹریننگ کر کے ایک فیلڈ میں اترا ہوتا ہے, اور وہ سامنے دہشت گردوں کو فیس کر رہا ہوتا ہے. فرق اس لیڈر اور اس سولجر میں کیا ہے؟ سولجر کے پاس وہ انیشیٹو پاور نہیں ہے, سولجر کے پاس وہ کریج پاور نہیں ہے. اس لیڈر جو ایک پڑھا لکھا شہری بچہ ہے اور نرم مزاج کا انسان ہے, اس کے پاس وہ کریج ہے, اس کے پاس وہ پاور ہے کہ وہ کہتا ہے اپنے 40 بندوں کی پلٹون میں سے کہ میں نکل کے لڑوں گا, میں آگے آ کے لڑوں گا, میں تمہیں لیڈ کروں گا. دس از دا لیڈر. لیڈر ہمیشہ کریج کے ساتھ کام کرتا ہے, لیڈر ہمیشہ کریج دکھاتا ہے. لیڈر کو جہاں نظر آتا ہے کہ میری ٹیم میں موجود یہ 4 سے 5 احباب پہ کوئی مسئلہ آنے والا ہے, کوئی پرابلم آنے والا ہے, وہ اپنی ذات کو آگے کرتا ہے کہ میں یہ پہلے فیس کروں گا, میرے لوگ محفوظ رہیں. تو ہمیشہ لیڈر میں یہ کوالٹی ہونی چاہیے کہ وہ کریج کے ساتھ زندگی گزارے. جیسے آپ کریج اپنی فیملی کے لیے دکھاتے ہیں کہ میرے گھر والوں پہ یہ مسئلہ نہ آئے, میری ذات پہ آ جائے, یہی کریج آپ کی ایک ٹیم کے اندر ہونی چاہیے. سو اسی کے ساتھ ہم پروگرام کو اختتامی مراحل کی طرف لے کے چلیں گے. لیڈر ہو یا ایک ٹیم ممبر ہو, اللہ تعالیٰ نے تمام احباب کو ایک جیسا بنایا ہے, ایکول بنایا ہے. فرق صرف کوالٹیز اور ابیلیٹیز کا ہے. سو ہمیشہ اپنی ذات پہ کام کریں. اللہ نے ہمیں اس دنیا میں شعور کے لیے بھیجا ہے. اگر ہم اس شعور کو معلوم نہیں کر پاتے, اس شعور کی تلاش نہیں کر پاتے, شاید روز قیامت میدان محشر میں ہم لاجواب ہو جائیں گے. سو لاجواب ہونے سے بچیں, اپنی ذات کو امپاور کریں, اپنی پرسنالٹی کو امپاور کریں, ایسی پرسنالٹی بنائیں جو اس معاشرے کے کام آ سکے, ایسی پرسنالٹی بنائیں جو اپنی ذات کے لیے کام آ سکے, اور ایسی پرسنالٹی بنائیں جو آپ کی فیملی کے لیے کام آ سکے. سو اسی کے ساتھ اپنے میزبان علی حسن کو دیجیے اجازت. ملتے ہیں اپنے نیکسٹ ایپیسوڈ میں, تب تک کے لیے اللہ حافظ.

0: Broadcasting from University Studios.
1: When knowledge is empowerment.
2: This is 92.6.
3: वेलकम बैक टू एफ एम 92.6 यूसीपी की दुनिया। तो आज हम बात कर रहे थे कि बुनियादी तौर पे क्या फ़र्क होता है एक लीडर में और एक टीम मेंबर में। तो हम डिफरेंट क्वालिटीज़ और अबिलिटीज़ को डिस्कस कर रहे थे। इसी के साथ साथ हमारे पास नहायत ज़रूरी एक क्वालिटी आप ही आई है सामने और मैं आप तमाम आपसे डिस्कस करना चाहूँगा, दैट इज़ द कॉन्फिडेंस। कॉन्फिडेंस होता क्या है और कॉन्फिडेंस आता कैसे है, ये बेहद ज़रूरी है जानना। देखिए, एक पावर है, दैट इज़ कॉल्ड सेल्फ अश्योरेंस। सेल्फ अश्योरेंस इज़ द पावर जो आपको कॉन्फिडेंस देती है। अगर आप अपनी ज़ात के बारे में अश्योर हैं, आप इस चीज़ के बारे में अश्योर हैं कि जो मैं करने जा रहा हूँ वो ये प्लान है मेरा, ठीक है, उसके बारे में स्ट्रेटजी मेरी ये है, ठीक है, अगर मैं क्रिटिकल थिंकिंग करूँ तो उसका एनालिसिस ये निकलेगा, तो अगर आप अश्योर हैं अपने बारे में, आप जानते हैं कि मेरी ज़ात ये कर सकती है, तो वो चीज़ आपको कॉन्फिडेंस देती है। वहाँ से आपके अंदर कॉन्फिडेंस आता है और कॉन्फिडेंट बॉडी, कॉन्फिडेंट लीडर ही हमेशा लीड कर सकता है। सो अगर आप लीड करने जा रहे हैं, आपके पास कॉन्फिडेंस होना बेहद ज़रूरी है। और याद रखिएगा, नॉलेज आपको कॉन्फिडेंस देता है। अगर आपके जो प्लान है उसके बारे में आपके पास अच्छा नॉलेज है, तो आप एक कॉन्फिडेंट इंसान हैं, आप कॉन्फिडेंस से अपनी टीम को लीड कर सकते हैं। सो लीड करने के लिए कॉन्फिडेंस होना बेहद ज़रूरी है। एक और पावर है, हमें बहुत से छोटे छोटे मौाक़ों में ये देखने को मिलती है कि लीडर अकाउंटेबिलिटी पावर के साथ होता है। लीडर के पास अकाउंटेबिलिटी बहुत ज़्यादा होती है, वो हमेशा अकाउंटेबल होता है कि मैंने अगर ये कर दिया उसके असरात ये होंगे और उन असरात की वजह से जो मुझे प्रॉब्लम्स फेस करना पड़ेंगी वो ये हैं, लेकिन मैंने ये इनिशिएटिव ले जाना है, ठीक है। आपके पास सक्सेस, आपके पास लॉस की अकाउंटेबिलिटी होना ज़रूरी है। आप कोई काम करने जा रहे हैं, आप एक सोशल मीडिया पे अगर आप एक आईडी बनाना चाह रहे हैं, आप कुछ भी करना चाह रहे हैं, सो उसके लॉसेस, आपको क्या नुकसान होंगे, उसके क्या फ़ायदे होंगे, इनकी अकाउंटेबिलिटी आपको होना बेहद ज़रूरी है। और लीडर के पास अकाउंटेबिलिटी होती है, वो कोई भी काम करने जा रहा होता है, कोई जॉब ज्वाइन करने जा रहा होता है, तो वो अकाउंट कर लेता है कि मैंने अगर इस जॉब को ज्वाइन किया तो मुझे इसका नुकसान ये होगा, अगर मैंने इस जॉब को ज्वाइन किया तो मुझे इसका फ़ायदा ये होगा। अब वो अकाउंट करके चलता है कि अगर मैंने इस जॉब को ज्वाइन कर लिया है, इसका फ़ायदा मुझे ज़्यादा है या ज़्यादा नुकसान है। सो अगर आप बीइंग अ स्टूडेंट हैं, लीडरशिप क्वालिटीज़ को लर्न कर रहे हैं, तो आपको बेसिक ये पता होना चाहिए कि आपको अकाउंट करके चलना है अपनी ज़िंदगी के हर फैसले को। जब आप ज़िंदगी के हर फैसले को अकाउंट करके चलेंगे, तो आपको मालूम पड़ेगा कि मेरा कौन सा फ़ैसला माजी में गलत था, मेरा कौन सा फ़ैसला मुस्तकबिल के लिए दुरुस्त होगा। सो ये क्वालिटी ही आपको आगे ज़िंदगी में ले जाएगी। इसी के साथ साथ हम अगर बात करें स्ट्रैटेजिक थिंकिंग की, क्या स्ट्रैटेजिक थिंकिंग क्या होता है, तो स्ट्रैटेजिक थिंकिंग बेसिकली एक इफ़ेक्टिव लीडर जो होता है वो इस चीज़ का एबल होता है कि वो स्ट्रैटेजी को डिज़ाइन कर सके, प्लान को डिज़ाइन कर सके। अगर वो अपनी टीम के लिए एक अच्छा प्लान ही नहीं डिज़ाइन कर सकता तो वो लीडर नहीं है। अगर वो टीम को बता नहीं सकता कि आपने अगर इस रास्ते पे चलना है तो आगे से आपको इस रास्ते से मुड़ के इस एबिलिटी को अडॉप्ट करना है, ऐसे ऐसे आपको ज़िंदगी में चलना है, अगर वो अपनी टीम को ये स्ट्रैटेजी ही नहीं डिज़ाइन करके दे सकता कि आपने इस काम को इस तरीक़ेकार से करना है, तो वो एक लीडर नहीं है। लीडर के पास हमेशा एक स्ट्रॉन्ग प्लान होता है, वो हमेशा उस प्लान के मुताबिक चलता है, एक स्ट्रेटेजिक थिंकिंग पॉइंट ऑफ व्यू से जिंदगी को चलाता है कि मैंने जिंदगी को इस तरीक़ाकार से चलाना है, मैंने अपनी टीम को इस तरीक़ाकार से चलाना है, मैंने अपनी टीम के सामने ये प्लान रखना है, उनकी राय को भी अडॉप्ट करना है क्योंकि अडेप्टेबिलिटी के साथ चल रहा हूं, और फिर अगर कोई मसला आ रहा है, कोई प्रॉब्लम आ रहा है टीम में या कोई वर्कआउट में प्रॉब्लम आ रहा है, तो उस प्रॉब्लम की जगह पर खुद खड़े होना है, खुद वहां स्टैंड करना है। अगर आपकी टीम मिसाल के तौर पे आप एक क्लब को रन कर रहे हैं और आपको अपनी जो प्रेजेंटेशन है वो कहीं प्रेजेंट करनी है कि यहाँ ये चीज़ हम प्रेजेंट करने जा रहे हैं, आपकी टीम प्रेजेंट कर रही है लेकिन टीम कहती है कि यहाँ हम लैक कर रहे हैं, यहाँ हम गलती कर चुके हैं, यहाँ से हमें डांट पड़ेगी, तो बीइंग अ लीडर आप खुद सामने आए, यार देखो आप मेरी टीम हो, मैं वो डांट देखूंगा, मैं उस चीज़ पे डिबेट करूंगा, मैं सामने आके लड़ूंगा। हमेशा लीडर ऐसा होता है, लीडर कहता है कि जो मसले हैं, जो प्रॉब्लम्स हैं, वो मैं अपने कांधों पे लेता हूं, मैं उस चीज़ को सॉल्व करूंगा। सो हमेशा एक स्ट्रेटेजिक थिंकिंग के साथ लीडर हमेशा वो इनिशिएटिव लेता है और करके दिखा देता है। एक और हमारे पास नहायत अहम और ज़रूरी आप कह लें एक अबिलिटी है, दैट इज़ द इमोशनल इंटेलिजेंस, जिसे EI भी कहा जाता है। इमोशनल इंटेलिजेंस इज़ दैट بینگا آرجی، اگر آپ تمام ماں باپ سے گفتگو کروں تو زندگی میں ایسے بہت سے مواقع آ جاتے ہیں کہ جیسے اب مائک کے سامنے میں بیٹھا ہوں، موبائل میرے ہاتھ میں ہے، مجھے اچانک ایک کال آتی ہے، اللہ نہ کرے میرے کسی قریبی انسان کو کوئی مسئلہ بن جاتا ہے، کوئی ڈیتھ ہو جاتی ہے، تو مجھے آن مائک یہ چیز کبھی بھی پریزنٹ نہیں کرنی کہ دیکھیں میری اس انسان کی ڈیتھ ہو گئی ہے. دیٹ از دا ایموشنل انٹیلیجنس، دیٹ از دا ایموشنل اسٹیبلٹی. اور یہ سمجھنا لیڈر کو بے حد ضروری ہے کہ آپ کے ارد گرد کی جو چیزیں ہیں جو آپ کی ذات پہ اثرات کرتی ہیں، ان چیزوں سے بچ کے آپ نے اپنے ورک آؤٹ کو کیسے ایموشنلی سٹیبل اور ایموشنل انٹیلیجنس کی پاور سے لے کے چلنا ہے. آپ کی جو آپ کی ورک آؤٹ ہوتا ہے نا، آپ کی جو محنت ہوتی ہے یا آپ کا جو مین ورک ہوتا ہے، اس میں آپ کو ایموشنلی بیلنس رہنا ہوتا ہے، آپ کو ڈائیورٹ نہیں کرنا ہوتا. مثال کے طور پہ میں ایک ٹیم کو رن کر رہا ہوں، میری ٹیم میں 5 لوگ ہیں، 2 لوگ ایسے ہیں جو میرے ساتھ بچپن سے چل رہے ہیں اور میرے بچپن کے دوست ہیں، 3 لوگ ایسے ہیں جو جنہوں نے بعد میں جوائن کیا ہے. تو ایموشنلی مجھے اس چیز پہ سٹیبل ہونا چاہیے کہ میں نے 5 کے حقوق کو برابر رکھنا ہے، میں نے 5 کو برابر لے کے چلنا ہے، میں نے کسی کو ترجیح نہیں دینی اور بغیر ترجیح دیے مجھے اس ٹیم کو لے کے چلنا ہے. تو اگر آپ کے اندر ایموشنل سٹیبلٹی ہے تو آپ ایک اچھے لیڈر ہیں، اور اگر آپ میں نہیں ہے تو اس کو بلڈ کرنا چاہیے، تاکہ اگر آپ ایک ٹیم میں کام کر رہے ہیں، آپ کو کچھ لیڈ کرنے کے لیے دیا جاتا ہے، تو آپ اس کو اچھے طریقے سے لیڈ کر سکیں. ایک نہایت اہم جو کوالٹی ہم سب میں ہونی چاہیے میں تو کہتا ہوں، اور ایک لیڈر میں تو بے حد ضروری کوالٹی ہے، وہ چیز وہ ہے کریج. آپ میں کریج ہونی چاہیے. دیکھیں، آپ اپنی ذات کو انڈینجر کر سکتے ہیں، آپ اپنی ٹیم کو انڈینجر نہیں کر سکتے. ہم مسلح افواج میں بھی یہ چیز دیکھتے ہیں کہ جب ایک آپریشن ہو رہا ہوتا ہے، اور میں بذات خود میری فیملی ایک آرمی بیک گراؤنڈ سے ہے اور میں یہ چیز جانتا ہوں کہ جب آپریشن میں آپ اترتے ہیں، اگر آپ ایک سپاہی ہیں، اگر آپ ایک سولجر ہیں، تو ہمیشہ آپ اپنے کپتان کے پیچھے ہی چل رہے ہوتے ہیں. آپ کا کپتان یہ نہیں ہوتا کہ آپ میں کریج نہیں ہے، آپ میں کریج ہوتی ہے، آپ ایک سپاہی ہیں، آپ ایک سولجر ہیں، آپ میں کریج ہوتی ہے کہ میں نے آگے نکل کے لڑنا ہے. دیکھیں، سولجر جو ہوتا ہے بنیادی طور پہ زیادہ ہمیں جو معلوم پڑتا ہے وہ یہی ہے کہ وہ ایک ایسے علاقے، رورل علاقے سے بلانگ کرتا ہوتا ہے، ایک ولیج سے بلانگ کرتا ہے، ایک گاؤں کے علاقے سے بلانگ کرتا ہے، اس کا جسمانی طور پہ وہ زیادہ مضبوط ہوتا ہے. پھر کیوں وہ پیچھے لڑ رہا ہوتا ہے اور کپتان آگے ہو کے گولیوں کے سامنے لڑ رہا ہوتا ہے؟ کپتان تو ایک پڑھا لکھا بچہ ہوتا ہے جو کہ نیا نیا ٹریننگ کر کے ایک فیلڈ میں اترا ہوتا ہے اور وہ سامنے دہشت گردوں کو فیس کر رہا ہوتا ہے. فرق اس لیڈر اور اس سولجر میں کیا ہے؟ سولجر کے پاس وہ انیشیٹو پاور نہیں ہے، سولجر کے پاس وہ کریج پاور نہیں ہے. اس لیڈر جو ایک پڑھا لکھا شہری بچہ ہے اور نرم مزاج کا انسان ہے، اس کے پاس وہ کریج ہے، اس کے پاس وہ پاور ہے کہ وہ کہتا ہے اپنے 40 بندوں کی پلٹون میں سے کہ میں نکل کے لڑوں گا، میں آگے آ کے لڑوں گا، میں تمہیں لیڈ کروں گا. دس از دا لیڈر. لیڈر ہمیشہ کریج کے ساتھ کام کرتا ہے، لیڈر ہمیشہ کریج دکھاتا ہے. لیڈر کو جہاں نظر آتا ہے کہ میری ٹیم میں موجود یہ 4 سے 5 اب آپ پہ کوئی مسئلہ آنے والا ہے، کوئی پرابلم آنے والا ہے، وہ اپنی ذات کو آگے کرتا ہے کہ میں یہ پہلے فیس کروں گا، میرے لوگ محفوظ رہیں. تو ہمیشہ لیڈر میں یہ کوالٹی ہونی چاہیے کہ وہ کریج کے ساتھ زندگی گزارے. جیسے آپ کریج اپنی فیملی کے لیے دکھاتے ہیں کہ میرے گھر والوں پہ یہ مسئلہ نہ آئے، میری ذات پہ آ جائے، یہی کریج آپ کی ایک ٹیم کے اندر ہونی چاہیے. سو اسی کے ساتھ ہم پروگرام کو اختتامی مراحل کی طرف لے کے چلیں گے. لیڈر ہو یا ایک ٹیم ممبر ہو، اللہ تعالیٰ نے تمام احباب کو ایک جیسا بنایا ہے، ایکول بنایا ہے. فرق صرف کوالٹیز اور ابیلیٹیز کا ہے. سو ہمیشہ اپنی ذات پہ کام کریں. اللہ نے ہمیں اس دنیا میں شعور کے لیے بھیجا ہے. اگر ہم اس شعور کو معلوم نہیں کر پاتے، اس شعور کی تلاش نہیں کر پاتے، شاید روز قیامت میدان محشر میں ہم لاجواب ہو جائیں گے. سو لاجواب ہونے سے بچیں، اپنی ذات کو امپاور کریں، اپنی پرسنالٹی کو امپاور کریں، ایسی پرسنالٹی بنائیں جو اس معاشرے کے کام آ سکے، ایسی پرسنالٹی بنائیں جو اپنی ذات کے لیے کام آ سکے، اور ایسی پرسنالٹی بنائیں جو آپ کی فیملی کے لیے کام آ سکے. سو اسی کے ساتھ اپنے میزبان علی حسن کو دیجیے اجازت. ملتے ہیں اپنے نیکسٹ ایپیسوڈ میں، تب تک کے لیے اللہ حافظ.

0: 24/7 only on FM 92.6 UCP ki duniya.
1: ویلکم بیک آفٹر دا شارٹ میوزیکل بریک. ہم بات کر رہے ہیں مس نیلم گل سے جو کہ ریپرزینٹ کر رہی ہیں اخوت کو. مس ہم بات کر رہے تھے فوڈ کے حوالے سے, تو ایک ذرا مذاق ایک بات ہوئی کہ کہیں ایسا تو نہیں کہ فوڈ اتھارٹی والے جو کہیں سے ڈیفیکٹیو کوئی فوڈ اٹھاتے ہیں وہ بعد میں ڈونیٹ کر دیتے ہوں, تو اس پہ ذرا روشنی ڈالی گئی, ایسا تو نہیں کچھ؟
2: نہیں نہیں سر, بالکل ایسا نہیں ہے سر. ماشاء اللہ فوڈ اتھارٹی کا تو ہمارا ایم او یو اور ہماری کافی اچھی ان سے کمیونیکیشن ہے. اس میں یہ ہوتا ہے سر, ان کا تو کام ہی ہے کہ انہوں نے ڈفرینٹ پورے پاکستان میں جتنے بھی جو کام کر رہا ہے فوڈ کے اوپر, ان سے وہ سیمپلز کلیکٹ کرتے ہیں. تو ان کے راؤنڈز ہوتے ہیں, جیسے فار ایگزامپل جنوری از دا راؤنڈ آف کلیکٹنگ ملک اینڈ ٹیسٹنگ دا ملک. سر جب ان کے پاس ہوتا ہے تو وہ سر انہوں نے فار ایگزامپل ایک لیٹر کی باٹل لاگی فرام ڈفرنٹ برانڈز, اس کے بعد سر وہ ٹیسٹ کرتے ہیں, جو ٹھیک ہوتا ہے وہ پھر سیپریٹ ہو جاتا ہے اور جو از ناٹ گڈ فار ہیلتھ وہ سائڈ پہ ہو جاتا ہے, وہ ویسٹ میں چلا جاتا ہے. اینڈ اٹس دیئر اون ریسپانسبلٹی ٹو ڈسکارڈ اٹ. جو بالکل ٹھیک ہوتا ہے اینڈ دیٹس گڈ فار ہیلتھ اور بالکل اچھا ہوتا ہے فار دا پیپل سر, وہ ہم کولیکٹ کر لیتے ہیں. دے کال اس, وی کمیونیکیٹ ود دیم اور وہ پھر ہم کولیکٹ کر لیتے ہیں.
1: جی میں نے دیکھا ہے کہ ماشاء اللہ فوڈ اتھارٹی والے کافی رسپانسبلٹی سے کام کرتے ہیں, تو اس لیے ہم نے سوچا کہ اس ایسپیکٹ کو بھی سامعین کے ذہن میں آ سکتا ہے تو اس کو کلیئر کر لیں. اچھا اس کے علاوہ مس خود بڑا اچھا ایک پروگرام رن کرتی ہے کافی عرصے سے, خواجہ سرا اسپورٹ پروگرام, جس میں ٹرانسجنڈرز کو سپورٹ کیا جاتا ہے, ان کو ہائیجین کے بارے میں بتایا جاتا ہے, اسلام کے بارے میں بتایا جاتا ہے اور ایک اچھے رسک کی طرف لے کے جاتا ہے جو صاف ستھرا اچھا رسک ہو پر اس کے ناچ گانوں میں اور اس میں انوالو ہوں, تو اس پہ ذرا روشنی ڈالیے گا پلیز.
2: یہ بہت ہی خوبصورت پروجیکٹ ہے اینڈ اٹس ویری کلوز ٹو مائی ہارٹ ایز ویل. اس میں یہ ہے کہ ہمارے پاس 2000 خواجہ سرا پورے پاکستان سے رجسٹرڈ ہیں سر. اس میں یہ ہوتا ہے کہ ہم کوشش کرتے ہیں کہ ان کو ڈفرینٹ گیدرنگز ہوں, ہم لوگ منتھلی ان کو گیدر کرتے ہیں. وہاں پہ سر ہم ایک ریلیجیس اسکالر اور ایک جنرل اسکالر کو انوائٹ کرتے ہیں سر. سر ریلیجیس اسکالر ان کو دین کے بارے میں تھوڑا بتاتا ہے اور جو جنرل اسکالر ہے وہ جنرلی ڈفرینٹ ٹاپکس پہ بات کرتے ہیں. اس کے بعد سر ہم ان کو ٹائم دیتے ہیں کہ آپس میں بات کر سکیں. پھر ہمارا سر وہاں پہ ایک ہیلتھ کا چیک اپ ہوتا ہے, میڈیکل ڈاکٹر بلا لیتے ہیں اور سر کچھ میڈیسنز وغیرہ جو بھی ان کو چاہیے ہوتے ہیں سر, ساروں کا چیک اپ ہوتا ہے سر. پھر ہم ان کو کھانا سرو کرتے ہیں سر, ایک لنچ ہو جاتا ہے اور اس کے بعد سر ایک چھوٹا سا اسٹائپنڈ ہوتا ہے اخوت کی طرف سے, تاکہ سر ان کی ذرا گیدرنگس بھی ہو جائیں, یہ خوش بھی ہو جائیں, ان کو بھی گروم کیا جائے. کیونکہ سر یہ ہمارا ایک ایسا نگلیکٹڈ پارٹ آف دا سوسائٹی ہے جس کو کوئی بھی نہیں پوچھتا. اگر آپ ان سے بات کر کے دیکھیں تو سر یہ بہت حساس لوگ ہوتے ہیں. جیسے ہم ڈاکٹر صاحب کہتے ہیں کہ غربت یہ نہیں ہے کہ آپ کے پاس پیسے مات ہو, غربت یہ کہ آپ کو کوئی دوست ہی نہ ہو. تو سر ان کو دوستوں کی زیادہ ضرورت ہے ایز کمپیئرڈ, یا عزت کی زیادہ ضرورت ہے ان کو پیسوں سے زیادہ دوستیاں اور عزت کی ضرورت ہے سر. تو اسی طرح سر ہم پھر ان کی گرومنگس بھی کراتے ہیں, جیسے ڈفرینٹ برانڈس کے ساتھ میک اپ کی ٹریننگ ہو گئی سر, کپڑوں کی ٹریننگ ہو گئی سر. ابھی بھی ہم لوگ ایک دو برانڈس کے ساتھ کنیکٹڈ ہیں, آرگنائزیشنس کے ساتھ, فیکٹریز کے ساتھ, جو کہ چاہ رہے ہیں کہ ان کو گروم کریں اور پھر ان کو پراپرلی انڈکٹ کریں اپنی آرگنائزیشنس میں. کیونکہ سر ہماری سوسائٹی کو یہ بھی بتانے کی ضرورت ہے, جنرلی جو پبلک کام کر رہی ہے, کہ یہ نارمل لوگ ہیں اور یہ بہت خوبصورت اور حساس لوگ ہوتے ہیں سر, یہ باقیوں سے زیادہ کام کر پاتے ہیں. تو سر یہ بھی ہم اویئرنیس کریٹ کر رہے ہیں. پھر سر کوکنگ کے کورسز ان کو کرواتے ہیں اور سر دا بیسٹ پارٹ از کہ خود کلوتھس بینک میں تو ہمارے پاس یہی ٹیم ہے سر, جو سارٹنگ سے پیکنگ تک خوبصورتی سے سب کے لیے پیک کر رہی ہوتی ہے سر. تو یہ ہمارا پروجیکٹ کافی زیادہ مطلب سینسیٹیو بھی ہے. پھر سر ڈفرینٹ پلیٹفارمس پہ ڈاکٹر صاحب ان کو لائک ان کی آواز کو بلند کرتے ہیں, بتاتے ہیں, اور ہمارے پاس بھی ہمارے پاس روز ہوتی ہیں, اس کو کافی پلیٹفارمس پہ جا کے رمضان میں اسپیشلی ڈاکٹر صاحب کے ساتھ جا کے وہ اپنے بارے میں بتاتی ہیں اینڈ شی از ویری ہیپی. اور دا بیسٹ پارٹ از کہ جب وہ ہمارے پاس آئی تھی 5 years back تو بہت سہما ہوا, ڈرا ہوا تھا, مگر آہستہ آہستہ کرتے کرتے سر اب وہ ہے ڈفرینٹ اسکولس میں جا کے اویئرنیس کریٹ کرتے ہیں, ڈفرینٹ اسکولس میں جا کے اویئرنیس کریٹ ہوتی ہے, پھر ڈفرینٹ آرگنائزیشنس میں جا کے بات کرتی ہے, خود سے پریزنٹیشنز دیتی ہے, بچوں سے انٹریکٹ کرتی ہے, تو وہ ایک کافی اچھا مومنٹس ہوتے ہیں.
1: राइट, दैट्स ग्रेट जी. वैसे हमारे यहाँ ही एक ऐसा सेगमेंट है ये ट्रांसजेंडर्स का जिसको बाइज़त रोजगार नहीं मिलता. अगर हम देखें दूसरे मुल्क में, खासतौर पर थाईलैंड में काफ़ी इनकी प्रिवेलेंस है और काफ़ी ज़्यादा ट्रांसजेंडर्स देखने को मिलते हैं, लेकिन वो आपको किसी न किसी बाइज़त रोजगार में मसरूफ नजर आएंगे. आप कहीं होटल्स में चले जाएं, वहाँ आपको काउंटर के पीछे आपको वेलकम करते नजर आएंगे, या किसी आप कमर्शियल इदारे में चले जाएं, वहाँ पर आपको किसी अच्छी सीट पर बैठे हुए नजर आएंगे. तो वहाँ ये चीज़ नहीं होती. हमारे यहाँ तो एक बड़ा मसला इनकी तालीम का भी है. लोग अपने बच्चों को उन स्कूलों में भेजने से एतराज़ करते हैं जहाँ पे दूसरे बच्चे पढ़ते हैं, क्योंकि वहाँ इनका मजाक उड़ाया जाएगा, बुलिंग की जाएगी. तो आपने जिक्र किया था ट्रांसजेंडर्स के लिए स्कूल का, तो वो भी एक बड़ा अच्छा आइडिया है, लेकिन क्या उससे ये मजीद सेक्लूडेड नहीं हो जाएंगे कि उनको और सेपरेट कर रहे हैं, कि उनका अलग से स्कूल बना दिया बजाय इसके कि इंक्लूजन को प्रमोट करें?
2: इस तरह से है कि इनिशियली तो हमने सर इस पर बात करनी है रिगार्डिंग एजुकेशन. हम वहाँ पे चाहते हैं कि इनको एजुकेशन मिले, डिफरेंट प्रोजेक्ट्स जैसे सिलाई कढ़ाई सीखें, या डेनिम जीन्स बनाना सीखें, या मेकअप का क्रॉकरी मेकिंग का लाइक कैसे सेट करते हैं. जैसे होटल्स में काम करने के लिए वो प्रॉपर कोर्सेज होते हैं. हम चाह रहे हैं कि पहले ये सीखें, फिर इनको कनेक्ट किया जाए डिफरेंट ऑर्गेनाइजेशन से, ताकि ये अपने आप को बेहतर फील कर सकें. स्कूल बनाने का ऑब्जेक्टिव ये कि ये भी हमारी तरह ही नॉर्मल लोग हैं, इनको भी उतनी ही रिस्पेक्ट, उतनी ही एजुकेशन और फैमिली से भी उतनी ही अपनाइयत चाहिए, जो कि हम नहीं दे पा रहे. तो ऑब्जेक्टिव ऑफ द मेकिंग द स्कूल इज दिस.
1: वेरी राइट जी. सबसे पहले तो ये जो सिलसिला है घर से शुरू हो जाता है.
2: बिल्कुल.
1: कि उस बच्चे को छुपा के रखते हैं, दूसरों से मिक्सअप नहीं होने देते, उसे फील करवाया जाता है कि तुम डिफरेंट हो, और बड़े गलत सेंस में फील करवाया जाता है कि डिफरेंट हो. डिफरेंट अच्छे सेंस में भी होता है.
2: बिल्कुल.
1: लेकिन उसको ये फील करवाया जाता है कि तुम कुछ ऐसी अनोखी चीज हो कि तुम्हें दुनिया को नहीं दिखाना, दुनिया तुम्हें छोड़ेगी नहीं. तो अगर उसको पहले ही आप सब कॉन्फिडेंस लेवल शटर कर देंगे तो फिर बाद में उसका क्या बनेगा. सो वेरी राइट कि एक दफा उन लोगों को हम एजुकेशन की तरफ तो लेके आए, तालीम के धारे में शामिल तो करें, फिर फर्दर हम उसको इंक्लूजन की तरफ भी ला सकते हैं. वेरी राइट जी. मैंने देखा है कि माशाल्लाह खुद के में बड़ा कंट्रीब्यूशन इन लोगों का है ट्रांसजेंडर्स का, और स्पेशली क्लॉथ बैंक में जहाँ भी जाएं तो हमें ट्रांसजेंडर्स ही काम करते नजर आते हैं, बड़ी जिम्मेदारी से, बड़े एहसास के साथ और बड़ी ईमानदारी से काम करते हैं. तो ये बड़ी अच्छी बात है कि इनको प्रमोट किया जा रहा है ट्रांसजेंडर्स को, और उनको बताया जा रहा है कि बाइज़त रोजगार कमाने के भी जरिए हो सकते हैं. जरूरी नहीं कि वो नाच गाने या दूसरी एक्टिविटीज में ही पढ़ के और गलत तरह के रोजगार में जाएं. तो ये इसमें बड़ा रोल अखवत का है, खासतौर पर ख्वाजा सरा स्पोर्ट प्रोग्राम का एक बड़ा इंपॉर्टेंट इसमें एक रोल मौजूद है माशाल्लाह. बाकी जो स्कूल्स अखवत ने अडॉप्ट किए हैं उनके बारे में बताइए कि उसमें आपने बताया कि काफ़ी तादाद में स्कूल ऐसे थे जो टेक ओवर किए हैं और वहाँ पर बच्चों की तादाद कम थी. तो वो कम क्यों थी तादाद, उसकी क्या वजह है? क्या इंफ्रास्ट्रक्चर की कमी थी, टीचर्स नहीं थे, या कोई और वजूहत थी उसकी?
2: जो 300 स्कूल्स अखवत ने अडॉप्ट किए हैं वो किए हैं थ्रू गवर्नमेंट. तो गवर्नमेंट वहाँ पे इतनी एक्टिव नहीं थी और बच्चे वहाँ पे नहीं आ पा रहे थे. जो गांव वाले थे वो अपने सरकारी स्कूल्स में बच्चों को नहीं भेज पा रहे थे, क्योंकि क्वालिटी ऑफ एजुकेशन मयार मीट नहीं हो पा रहा था. तो जब अखवत ने टेक ओवर किए तो ज़्यादातर गाय भैंसें थी. इंफ्रास्ट्रक्चर तो मौजूद था, क्योंकि आपको पता है गवर्नमेंट स्कूल का इंफ्रास्ट्रक्चर तो बहुत अच्छा होता है, मगर क्वालिटी ऑफ एजुकेशन नहीं थी. तो माशाल्लाह से जैसे अब आपको मैंने बताया कि मोर देन 60,000 बच्चे जो पढ़ रहे हैं, क्वालिटी ऑफ एजुकेशन, हमारे टीचर्स ने जाके घर घर जाके बच्चों के पेरेंट्स से बात की, उनको कन्विंस किया कि क्योंकि अखवत ने अब टेक ओवर किया है तो आप अपने बच्चों को भेजिए, आप क्वालिटी ऑफ एजुकेशन खुद चेक कीजिए. अब अपने बच्चों में जो कॉन्फिडेंस आ रहा है, जो स्किल सेट आ रहा है, जो बेहतरी आ रही है, वो आप खुद फील करें. तो आपको पता है कि जो गाँव में होता है वर्ड ऑफ माउथ बहुत मैटर करता है. तो आहिस्ता आहिस्ता बच्चे आने शुरू हुए, भरोसा बच्चों का भी डेवलप हुआ, पेरेंट्स का डेवलप हुआ, मोहल्लेदारों का डेवलप हुआ. इसलिए अब क्वालिटी ऑफ एजुकेशन तो खुद प्रोवाइड कर ही रहा है, मगर बच्चे माशाल्लाह अब हमारे पास आते हैं. वी आर हैप्पी अबाउट इट कि पूरे गांव के गांव के बच्चे आते हैं, और इवन अब तो जो बहुत से वहाँ पे प्राइवेट स्कूल्स थे वहाँ से छोड़ के हमारे पास आ रहे हो. सो दैट्स द लाइक यू कैन से कि अचीविंग पॉइंट कि डिफरेंट स्कूल से भी बच्चे आ रहे होते हैं और यहाँ पे हम फ्री ऑफ कॉस्ट एजुकेशन दे रहे होते हैं.
1: That's great जी. एक ज़माने में एक प्रोजेक्ट शुरू हुआ ब्रिटिश काउंसिल की सपोर्ट से, और वो सिविल सोसाइटी के थ्रू ही इम्प्लीमेंट हुआ. उसका एम तो ये था कि बच्चों की जो है एनरोलमेंट बढ़ाई जाए स्कूलों में और ड्रॉप आउट को कम किया जाए. लेकिन मैं देख रहा था कि जब वो प्रोजेक्ट स्टार्ट हुआ और उसके साल दो साल बाद जो स्टैट्स है उसमें जो लिटरेसी के रेट्स थे वो मजीद 2% कम हो गए. तो उसमें उसके बिहाइंड